0: एकैछिन पछि पूर्वमा लाली पोतिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

0: केही दिनदेखि ईशावास्य उपनिषद भित्र चर्चा गरिरहेका छौँ। अघिल्लो कार्यक्रममा हामीले के गरेका थियौँ भने ईशावास्य उपनिषदको पहिलो जुन प्रार्थना मन्त्र रहेको छ त्यो प्रार्थना मंगलाचरणको कुरा गरेका थियौँ, मंगलाचरणको व्याख्या गरेका थियौँ, जुन पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते भन्ने थियो। आज हामी विशेष गरेर ईशावास्य उपनिषदको पहिलो मन्त्र जुन चाहिँ ईशावास्यमिदं सर्वं यत्किञ्चान जगतान जगत तेन त्यक्तेन भुञ्जिथ्य माग्रध कस्य स्विद्धनम्। ईशावास्य उपनिषदको पहिलो मन्त्र हाम्रो सामु छ, हामीले आज त्यसलाई बुझ्ने प्रयत्न गर्छौँ। यो पहिलो मन्त्रमा तीन किसिमका सिद्धान्तहरू छन् जो जीवनका निम्ति अत्यन्त महत्त्वपूर्ण छन्। यिनको अर्थ बुझेर तद अनुकूल जीवन बनाउने, जीवनलाई सँवार्ने जो साधकहरू छन् तिनले जीवनमा अत्यन्त सफलता प्राप्त गर्न सक्छन्, पूर्ण जीवनको लाभ तिनलाई प्राप्त हुन्छ। हामी पहिलो मन्त्रलाई पुरै पढ्छौँ, क्रमशः तीन सिद्धान्तहरूको बारेमा विचार गर्छौँ, विमर्श गर्छौँ, चर्चा गर्छौँ। मन्त्रको पूर्वार्धमा पहिलो सिद्धान्त बताइएको छ, उत्तरार्धमा दुई सिद्धान्तबाट दुईटा आदर्श शिक्षा प्राप्त हुन्छन्, जसको सरल अर्थ हुन्छ यो परिवर्तनशील विश्वमा जे जति स्थावर जङ्गम जगत प्रपञ्च छ, यो संसारमा जति पनि पृथ्वी जल अग्नि वायु आकाशमा रहेका जति पनि पदार्थहरू चिजहरू छन् प्रपञ्चहरू छन् त्यो सबैमा ईश्वर व्याप्त छ। पहिलो कुरा त यो संसारमा जे देखिन्छ त्यो सबै चिजमा ईश्वरको कुनै न कुनै अंश छ, त्यसैले ईश्वरको सेवाका रूपमा आफूसँग भएका सम्पूर्ण साधनको त्याग गरेर उपभोग गर्नुपर्दछ। मानव तिमीले अर्काको धनमा लुब्ध कहिल्यै बन्नु हुँदैन, मान्छेहरू अर्कैको अर्काको धनमा आँखा गाडेर बसिरहनु हुँदैन। यो संसारलाई भोग गर्ने हो तर तेन त्यक्तेन भुञ्जित माग्रधा कस्य स्विद्धनम्। तात्पर्य के हो भने अब एक एक चरण गरेर यसलाई बुझ्ने कोसिस गरौँ, सोच्ने कोसिस गरौँ। ईशावास्यमिदम् सर्वम यत्किञ्चान जगत्यान जगत, सम्पूर्ण विश्वमा जे जति छ सबैमा ईश्वर व्याप्त छ। जीवनमा सफलता चाहनेले यो कुरा पढ्ने मात्र होइन, सुन्ने मात्र पनि होइन, अरूलाई बताउने मात्र पनि होइन, स्वयंले अनुभव गर्नुपर्छ। आँखा खोलेको मानिसका लागि यो सम्पूर्ण सृष्टि विस्तार ईश्वरको अस्तित्वलाई दर्शाउने एउटा स्वच्छ दर्पण हो। सृष्टिको जुन अङ्गमा दृष्टि दिए पनि ईश्वरको हस्तकौशल व्यक्त नभएको ठाउँ नै देखिँदैन, ईश्वरले त्यस्तो कुनै बाँकी ठाउँ राखेका छैनन् जुन चाहिँ उनले बनाएनन्, उनले त्यहाँ देखेनन्। ईश्वर छन्, उनको व्यवस्था छ, त्यसैले प्राणी मात्रलाई खुला आकाश प्राप्त छ, चन्द्र सूर्यको प्रकाश व्याप्त छ, समयमा बादल जुट्छन्, वर्षा हुन्छ, धरतीले अन्न उब्जाउँछिन्, यी सबै त परमपिता परम स्वामी परम बन्धु परमेश्वरका अस्तित्वका प्रत्यक्ष साधक प्रमाण हुन्, प्रत्यक्ष देखिने प्रमाण हुन्, किनकि हामीले गरेर पानी परिरहेको छैन, हामीले गरेर सूर्यले प्रकाश दिइराखेको छैन, हामीले गरेर चन्द्रमाले शीतलता प्रदान गरेको छैन, हामीले जीवनको सफल सुन्दर कल्याणकारी पूर्ण स्वरूप निर्माण गर्ने क्रममा सबभन्दा पहिले आफैप्रति सोध्नु पर्दछ कि हामीलाई ईश्वरको अस्तित्वको अनुभूति कहिले भयो, तपाईँले ईश्वरको अनुभूति कहिले गर्नुभयो। यदि भएन भने हामीले जीवन विशेष गरी मानव जीवन जिउन नै सिकेका छैनौँ, यसलाई सुन्दर जीवन बनाउन जानेनौँ, यसलाई सुन्दर बिना जीवन बनाउन खोजेनौँ। यदि ईश्वरको अनुभूति भयो भने हामी अत्यन्त भाग्यशाली हुनेछौँ, हामीले ईश्वरको अनुभूतिलाई बुझ्न सक्यौँ भने भाग्यमाली हुन्छौँ, तर बुझ्न सकिएन भने यो संसार हामी आफैले बनाएको, हामी आफैले चलाइरहेका छौँ भनेर त्यही भ्रममा बाँचिरहन्छौँ। किनकि समष्टि चेतना स्वरूप विश्वात्मा प्रभुजी श्री हरिको अनुभूति गरेर मात्र मानिसले जीवन विकासको मूल फेला पार्न सक्छ। साधनाका शास्त्रहरूले के भन्छन् भने जसको सम्बन्ध केवल संसारसितको आसक्तिमै रित्तिन्छ, भगवान वासुदेवसँगको नित्य सम्बन्ध अनुभवै गर्न सक्दैन, त्यो त पशु मानव हो। जो मानिस बन्धु बान्धव स्त्री छोराछोरी बुवा आमा नोकर चाकर यी सम्पूर्ण जगतका नाता गोता मा झेलिएको छ, तर क्षण क्षण कृपा दृष्टि छरेर जीवन यात्रा को प्रत्येक मोड़ में सहयोगी बनिदिने परम कृपालु परमपिता परमेश्वर को अविच्छेद्य संबंध को मिठासलाई बुझ्नै सक्दैन। त्यो पूर्ण मानव होइन, पशुत्व टाँसिएको मानव आकृति मात्रै हो। हेर्दा मान्छे जस्तो देखिने तर पशु समान हो। के भनिन्छ भने परम गुह्यति बान्धवे कलत्रे स्युततनया पितृभृत्यवर्गे सठमति रूपयाति योर्थ तिष्ठाम पुरुष सुनर्तु वासुदेव भक्त। यस्तो परमात्मा विमुख चिन्तन र व्यवहारले जीवन कुण्ठित हुन्छ, स्वार्थले अन्ध बनाइदिन्छ। अरू चाहिँ जति नै कष्टमा रहन् परवाह रहन्न, सेवा उपकार बिल्कुलै असम्भव हुन्छ। जीवन विकास संकटमा पर्दछ। फक्रिएर चारैतिर सौरभ छर्न सक्ने जीवन कली कोपिलो अवस्थामा नै नष्ट भएर जान्छ। यी सब अनर्थहरू जीवनमा ईश्वरको अनुभूति नहुँदाका दृष्टि परिणाम हुन्। परमात्मा प्रतिको आस्थाबाट मानिस यस्तो हुँदैन। जब मानिस अनुभव गर्दछ एउटै परम पिताको अविरल स्नेहद्वारा सृष्टिको अङ्ग अङ्गमा प्राणी मात्रमा प्रतिक्षण प्रतिपल प्रवाहित छ, अनि मानिस परोपकारी परोपकारी हुन्छ, सेवाका लागि जीवनको सौभाग्य सम्झिन थाल्छ। किनभने प्राणी मात्रको सेवा उनी परम पिताको सेवा हो भन्ने पवित्र भाव मनमा जाग्दछ। यसरी आत्मविकासको एउटा उज्यालो मनभित्र पस्दछ। मानिस सीमित स्वार्थको घेराभित्र थुनिएर नष्ट भइरहेको आफ्नो अस्तित्वलाई अत्यन्त समुज्जवल रूपमा प्रस्तुत गर्न विशाल बनाउन सफल हुन्छ। प्रभु श्रीहरि सर्वत्र हुनुहुन्छ भन्ने भाव मनमा जागृत हुनासाथ संसारका सबै कुरा सर्वत्र प्रभुका हुन् मेरा होइनन् भन्ने समझदारी उदाउँछ। मैले त सौभाग्यवश प्रयोक्ता बन्ने सुवर पाएको छु। श्रम बुद्धि विद्या धन वैभव जे जति मसँग छ मैले प्रभुको सेवामा लगाएर सार्थक तुल्याउनु छ भन्ने सुन्दर कल्याणकारी भावना मानिसमा जाग्नु पर्दछ।
1: पछि परेकालाई सहयोग गर्नु पर्दछ, अप्ठ्यारो परेकालाई सहारा दिनु पर्दछ। यस्तो चिजलाई उसले सौभाग्य ठान्दछ। यस प्रकार ऊ पूर्ण मानव बन्दछ। विश्वमा बाँचेको पूर्णमा आनन्द त्यसैले प्राप्त हुन्छ। क्षण क्षण प्रत्येक क्षण ईश्वरकै काखमा बसेर पनि उनीको अस्तित्व नस्वीकार्ने मानिसले आफै आफूलाई सजाएको भागी तुल्याइरहेको हुन्छ। स्वार्थ द्वेष घृणा भेद दृष्टि परपीडन जस्ता दुर्व्यवहारमा मानिस ईश्वरानुभूतिबाट वञ्चित भएर नै फस्न पुग्छ। यी दुर्गुणहरू नै उसका लागि सबभन्दा ठूला सजाय हुन्, किनभने ऊ अत्यन्त विकसित अत्यन्त कल्याणकारी जीवन जिउन सक्ने हुँदाहुँदै पनि यिनैले गर्दा त्यसको भाग्यबाट ठगिएर कुण्ठित दृष्टिहीन संकीर्ण बनेर आफूलाई खसाल्न पुग्दछ। त्यसैले ईश्वरानुभूति अन्तिम महत्वपूर्ण आधारभूत सद्गुण हो जसले मानिसको सौभाग्यको द्वार खोलिदिन्छ। एकजना नकारात्मक दृष्टि भएको मानिस एउटा बगैँचामा घुमिरहेको थियो। प्रकृतिका विधि व्यवस्थाहरूमा पनि ऊ त्रुटि देखाउँदै थियो, ईश्वरीय रचनामा पनि अव्यवस्था औल्याउँदै थियो। घुम्दै जाँदा उसले एउटा बेलको रूख देख्यो। ग्रीष्म ऋतुको बेला थियो। त्यही नगिच फर्सी लौकाहरू फलिरहेका थिए। जमिनमा ठूला ठूला फर्सी फलेर तेर्सिरहेका देखेपछि ऊ कल्पना गर्न थाल्यो, ईश्वर ईश्वर भन्छन् उनले, व्यवस्था गरेका छन् रे पनि भन्छन्। मलाई त कुनै व्यवस्था गर्ने ईश्वर भए जस्तो लाग्दै लाग्दैन, नत्र सृजनामा यस्ता गल्ती किन हुन्थे? हेर त, कान्छी औँला जत्रै लहरो भएको ठाउँमा चाहिँ उचाल्नै गाह्रो पर्ने बढेमानको फल तेर्साएका छन्। जसको यत्रो विशाल फेद छ यो बेलको रूखमा चाहिँ हत्केला भरिका साना साना फल छन्। यो कस्तो उल्टो व्यवस्था हो! प्रकृतिले पनि के गरेको हुन् के गरेको हुन्! रचना गर्ने बेलामा म पुग्न पाएको भए सल्लाह दिने थिएँ, के गर्नु? ईश्वरलाई सल्लाह दिने कोही पनि भएन। यस्तै यस्तै के सोचेर ईश्वरको अस्तित्वप्रति नै शङ्का गर्दै थियो। एक्कासी ठूलो आँधी आएर बेलको रूख खल्लिन थाल्यो। एकैछिनपछि माथिबाट एउटा पाकेको ठूलो बेल खसेर उसको पुरपुरोमा लाग्यो। त्यसपछि त्यस नकारात्मक दृष्टिवाला व्यक्तिको आँखा खुले र उसले तुरन्त परमेश्वरसँग क्षमा माग्यो। परमपिता, म ज्ञानको कण मात्रको भरमा घमण्ड गरेर तिम्रो अस्तित्वलाई नै शङ्कास्पद मानिरहेको थिएँ। त्यसको सजाय मलाई मिल्यो। मलाई थाहा भयो तिमी रहेछौ, तिम्रो व्यवस्था सुन्दर रहेछ। माथि माथि फल लाग्ने हुनाले बेलको रूखमा साना फल लगाएका रहेछौ। मैले नबुझेको रहेछु, नत्र बेलको रूपमा पनि त्यत्रै फल लगाएका थियो भने अहिले मेरो यह लीला यही समाप्त हुने थियो। हे करुणामय, हे परमपिता, तिम्रो व्यवस्था कति धन्य छ, तिम्रो अस्तित्व कति महिमामय छ, मलाई क्षमा गर। मानिसले हेर्न सिक्नु पर्छ, हेर्न जानेमा सृष्टिको कुनै फाँट छैन, कुनै गल्ती छैन, जहाँ परमात्माका अव्यक्त सुन्दर हातको कौशल देख्न पाइयो। वेदले वर्णन गरेको विश्वतश्चक्षु, विश्वतो मुख, विश्वतो बाहु, विश्वतस्पात भनेर सबैतिर आँखा, मुख, हात, पाहु भएको ईश्वरको व्यापक रूप र कल्याणकारी सृजना सर्वत्र दृष्टिमा पर्न सक्छ। यो पावन मन्त्रले पहिलो सन्देश यही दिन्छ, प्रभुको सर्वव्यापक सत्तालाई अनुभव गर्न सिक र सम्पूर्ण सृष्टिभित्र उनीको कृपा दृष्टि विद्यमान छ भन्ने सम्झ। मन्त्रको उत्तरार्धको पहिलो चरण भन्दछ, तेन त्यक्तेन भुञ्जीथ। विश्वमा जे जति छ सबैमा ईश्वर व्याप्त छन्, उनीको शक्तिबाट विश्व जगत नियमित रूपले सञ्चालित भइरहेको छ। त्यसैले तिनी ईश्वरका शक्तिबाट पैदा हुने र विकसित बन्ने संसारको कुनै पनि वस्तुलाई आफ्नो भनी नठान, ईश्वरको भनी ठान र त्यागपूर्वक ईश्वर सेवाका निमित्त छुट्याएर मात्र उपभोग गर्ने गर। यस प्रकार यस चरणको अर्थ के हुन्छ भने, तेन त्यस कारण त्यक्तेन त्यागपूर्वक भुञ्जीथ उपभोग गर, त्यस कारण त्यागपूर्वक उपभोग गर। यो मन्त्रांशले मानव मात्रका लागि मूलभूत जीवन दर्शन प्रदान गरेको छ। मानिसले ईश्वरका निम्ति आफ्नो प्रत्येक साधनबाट केही अंश छुट्याउनु पर्छ। उसका निमित्त यो मर्यादा हो, कर्तव्य हो, अनुशासन हो, आयु छ त्यो अमर निधि हो, त्यसबाट पनि केही अंश अगवत सेवाका निमित्त छुट्टिएको हुनुपर्छ। प्रत्येक दिन मानिसले विचार गर्नुपर्छ, मैले आज कति समय भगवत सेवामा व्यतीत गरे, आफ्नो हितका निमित्त नै सबै समय बित्यो कि समष्टि हितको कार्यमा पनि केही समय लगाउन सकियो, विचार पुर्याउनु पर्छ। त्यसै गरी आफूले कमाएको धन छ, त्यसमध्येबाट केही अंश अरूको हित हुने कार्यमा खर्च गर्न सकियो कि सकिएन, अन्ध अपाङ्गहरू, बिरामीहरू, दैवी विपत्तिहरूमा परेका असहायहरू, गरिबहरूको सेवामा सानोतिनो जे जस्तो सकिन्छ आफूसँग भएको साधनबाट उपयोग गर्नुपर्दछ। बल, विद्या, बुद्धि सबैबाट परसेवाको केही न केही कार्य गर्नु हुनुपर्दछ। त्यक्तेन भुञ्जिताले इशारा गरेको जीवन दर्शन यतितिर लक्षित छ। परमात्माको सेवा निम्ति छुट्याएर साधनको उपयोग गर्ने कुरा त आयो, तर परमात्माको सेवा भनेर केलाई सम्झिने प्रश्न हुन्छ। पहिले परमात्माको सेवा उनको नित्य स्मरण पत्र पुष्पद्वारा यथाशक्ति उनको अर्चना आफ्नै हातले गर्नु हो। यस्तो गर्ने गर्दा परमात्मा सहितको आफ्नो नित्य सम्बन्धको स्मरण, नित्य सम्बन्धको स्मरण बनिरहन्छ। परमात्मासितको नित्य सम्बन्धको अनुभव भइरहेमा मानिसको मन निर्मल हुन्छ, राम्रा राम्रा विचारहरू मनमा उठिरहन्छन् अनि राम्रै काम गरिरहन पाइन्छ। परमात्माको पहिलो सेवा यही हो। त्यसपछि जुन कामले परमात्माको सेवालाई पूर्णता प्रदान गर्दछ त्यो पर सेवाको कार्य, परोपकारको भावनाले गरिएको कार्य, आफूभन्दा पछि परेका प्राणीहरूको सेवामा केही न केही काम आएर मात्र हामीसँग भएको समय, धन, विद्या, बुद्धि, बल सबै पवित्र हुन्छन्, सार्थक हुन्छन्। यदि अरूले भलाइ हुने काममा चाहिँ, अरूको भलाइ हुने काममा चाहिँ कहिले नपुग्ने गरी मुठी बाँधिएको छ, केवल मुखले मात्र ईश्वरको स्तुति, पाठ र पूजा अर्चना चलिरहन्छ भने त्यो ईश्वरको वास्तविक सेवा हुँदैन। त्यसबाट न परमात्मा प्रसन्न हुन्छन्, न त्यो गरेर नै केही लाभ लिन सक्दछ। अरूको हितमा लाग्दै नलाग्ने भएमा कुनै पनि साधनमा खिया नलागि छोड्दैन, अपवित्रता नटाँसिकन छोड्दैन। पानी कहीँ जम्न पुग्यो भने त्यहाँ कति कति फोहोर मैला पैदा हुन थाल्दछ, तर निरन्तर बगिरह्यो भने त्यसमा अर्कै स्वच्छता हुन्छ। नदी बेगेन शुद्धति भन्ने भनाई प्रसिद्ध नै छ। त्यसैले गच्छे आ आफ्नो हुन्छ, तर केही न केही त्याग चाहिँ हुनै पर्दछ। त्याग पनि उपकारी छु, मैले कसैलाई उपकार गरेँ भन्ने भाव राखेर होइन, मैले प्रभुको सेवा गरेको हुँ, त्यो मेरो आफ्नो सहज कर्तव्य हो भन्ने ठानेर गर्नुपर्दछ। त्यस्तो पवित्र मन स्थितिले गर्न सकेमा गरिएको प्रत्येक त्यागले अमृतमय परिणाम

0: आज विक्रम सम्वत 2083 साल भदौ 2 गते मंगलबार साउन शुक्ल षष्ठी सन् 2026 अगस्त 18 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा। प्रदेश प्रदेशमा कतै सरकार बिस्तै कतै नयाँ बन्दै कांग्रेसको महाधिवेशन असोजमै हुने सभापति थापाको प्रष्टोक्ति। स्थानीय चुनावमा होमियो रासोपा, सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको लाखेनाथ संरक्षणमा नयाँ पुस्ता जोड्दै पोखरा शीर्षकको शुभ समाचार।
0: पोखरामा लोपनमुख लाखेनाथ संरक्षणको प्रयास भएको छ। मालेपाटन ताया मचा नाच समिति पोखरा पाँचले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाथ संरक्षणको प्रयास गरेको हो। नेवाखलह कास्कीको संरक्षणमा लाखेनाथ संरक्षण सम्वर्धन प्रवर्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा पाँच मालेपाटन स्थित बाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन भएको छ। पोखरामा लाखेनाच लोपनमुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाच प्रति आकर्षण जगाउन 3 वर्ष अघि शुरू भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो, जहाँ एउटै मंचमा कास्की सहित तनहु बागलुङ र पर्वतका 20 लाखेनाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मालेपाटन ताया मचाहा समितिले नाचको शुरूआत गरेपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खड्गी समाज पोखरा 2 बागलुङको नारायण स्थान हटिया समाज पोखरा 6 स्थित बैदाम नेवा खल जाल्पा देवी लेहापुचा सिमलचौर पोखरा हेमजा नेवाखला पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 प्रस्तुति दिएका थिए।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ।

0: नेपाली खबर
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर विपक्षी दलको लगातारको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको छ। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई रूलिङ गर्नुभएको हो। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भन्नुभयो, प्रतिनिधि नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिन म प्रधानमन्त्रीज्यूलाई रूलिङ गर्दछु। नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने 57 देखि 59 प्रश्नको सूचना मर्यादा र उत्तर दिने प्रक्रियाबारे उल्लेख गरिएको छ। पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाब सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको रूलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई नटेरेको विषय संसदीय रेकर्डमा बसेको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुपर्ने व्यवस्था छ। तर निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब दिनुभएको छैन। प्रधानमन्त्रीले लगातार सांसदहरूको प्रश्नको व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नु परेको नयाँ संसदीय इतिहास कायम भएको छ। प्रधानमन्त्री शाहले आकस्मिक रूपमा 2083 जेठ 17 गते सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाब दिनुभएको थियो, तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार भने भएको थिएन। त्यस्तै भदौ 10 गते प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। त्यस्तै प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समेत बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डीपी अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यसअघि 2083 साल साउन 26 गतेको बैठकमा गणपूर्वक संख्या नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनदेखि गर्दै आएको विरोध हटेको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सारिक हुन सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन्। सोमबार प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधमा उत्रिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उठेका प्रश्नको जवाब दिन रूलिङ गरेको विषयलाई लिएर नेकपा एमाले सभामुख डीपी अर्याललाई धन्यवाद समेत दिएको छ। 78 दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले भनेकी छन्, सर्वप्रथम सभामुख महोदयलाई धन्यवाद छ। लामो समयदेखि यो संसदमा एउटै विषयमा प्रतिपक्षीहरूले जवाब खोजिरहनु भएको थियो, त्यो जवाबको सुनिश्चित सहित आज जुन रूलिङ भएको छ म फेरि पनि धन्यवाद भन्न चाहन्छु उनले भनेकी छन्। त्यस्तै सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षी दलहरूले राखेको माग भने सभामुखले अझै पूरा गर्नुभएको छैन। रूलिङ अनुसार प्रधानमन्त्रीको जवाबपछि मात्र रेकर्डबाट हटाउने विषयमा सभामुखले निर्णय लिन सक्ने बताइएको छ। 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदहरूका मौखिक प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग विपक्षी दलका सांसदहरूले गर्दै आएका छन्। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा सदनमा उपस्थित भएर जवाब दिन सभामुखको रूलिङ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छापिएको छ।
2: प्रदेश सत्ता समीकरण, कतै सरकार विस्तार कतै बन्दै शीर्षकमा नागरिक दैनिकमा खबर छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य सहमति भएसँगै त्यसको प्रभाव देखिन थालेको छ। कुनै प्रदेशमा गठबन्धन फेरिए मन्त्री परिषद फेरिएर मन्त्री परिषद विस्तार भएको छ भने कुनैमा मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। कुनै प्रदेशमा विश्वासको मत लिएर सरकार विस्तारको बाटो खोलिएको छ। एमालेले नेपाली कंग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढ़ाएपछि कोशीमा मन्त्री परिषद हेरफेर भएको छ। नेकपा सरकारमा सहभागी भएसँगै मन्त्री परिषद विस्तार भएको हो। बागमती प्रदेश सरकार प्रमुख मुख्यमन्त्री इन्द्र बानियाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिएका छन्। कोशीमा सरकार विस्तार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्कीकै नेतृत्वमा 11 सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार 4 मन्त्री र 1 राज्यमान मन्त्री नियुक्त गरेका थिए। नेकपाबाट सरकारमा सहभागी 4 मन्त्रीलाई प्रदेश प्रमुख खापुङले र राज्य मन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराएका थिए। सरकारमा नेकपाबाट पर्यटन वन तथा वातावरण मन्त्री खेनुलङ्वा लिम्बु भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री गम्बु शेर्पा सामाजिक विकास मन्त्री गीता तिमसिना भएका छन्। त्यस्तै सपना दर्जी भौतिक पूर्वाधार राज्य मन्त्री भएकी छन्। एमालेबाट सरकारमा रहेका 2 मन्त्री र 1 राज्य मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन तोकिएकै समयमा हुने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति गगन कुमार थापाले महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको हो। महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने उहाँको भनाइरहेको छ। त्यस्तै असोज 16 गते किन्तु परन्तु महाधिवेशन शुरू हुन्छ। यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन, उहाँले भन्नुभयो। मंगलबारबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। पार्टीका सबै तहका नेता कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न समेत उहाँले निर्देशन दिनुभयो। अब विशेष र नव विशेष भनेर वर्गीकरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ। त्यस्तै कांग्रेसको आगामी 15 महाधिवेशन मा पार्टी सभापति गगन थापाले देश लोकतन्त्र र कांग्रेस शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेश गर्नुहुने भएको छ। बैठकले गरेको निर्णय अनुसार अबको दशकका लागि कांग्रेसको कार्यदिशा र मुलुकको राजनीतिक अवस्थालाई समेटेर सभापतिले उक्त प्रस्ताव तयार पार्नेछन्। देश लोकतन्त्र र कांग्रेस अबको दशक नामक दिएको सो प्रस्तावले 15 महाधिवेशनमा पार्टीको मुख्य राजनीतिक मार्गचित्र तय गर्ने सभापति थापाको भनाइरहेको छ। त्यस्तै कांग्रेस पूर्व महामन्त्री तथा इतर समूहको राष्ट्रिय भेला सम्मेलनका संयोजक डाक्टर शासाङ कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ। तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नुपर्ने उहाँको भनाई छ। सोमबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले केही पनि नमान्ने भए त केही नहुने बताउनुभयो। त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति शेरबहादुर देउवाले राजनीतिक उचाइ लिने अवसर गुमाएको बताउनु भएको छ। सानिपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले देउवा वा जैले गुटको नेता मात्रै बनेको बताउनुभयो। कांग्रेस सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई उहाँ निकटकै नेताले पटक पटक डुबाएको बताउनु भएको छ। चुनावमा टिकट दिँदा समेत सभापतिलाई नदिए लड्दैनौ भनेर कोही नआएको उहाँले बताउनुभयो। सभापति देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन समेत उहाँले चेतावनी दिनुभयो। देउवा दाई सभापतिको नेम प्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ, थापाले भन्नुभयो। तपाईलाई आफ्नै मान्छेले डुबाएर फेरि पनि डुबाउँछन् भन्ने मलाई लाग्छ। देउवालाई सही सल्लाह दिने भन्दा पनि आफ्नै स्वार्थमा चलाउनेहरू हावी भएको उहाँको भनाइ थियो। थापाले 15 महाधिवेशनपछि सभापति देउवालाई सम्मानजनक विदाई गर्ने आफ्नो योजना पनि सुनाउनुभयो। देउवालाई अब कार्यकारी भूमिका भन्दा माथि उठेर अभिभावकीय भूमिकामा देख्न चाहेको समेत थापाले बताउनु भएको थियो। कांग्रेस सभापतिको प्रस्तोक्ति तोकिएकै समयमा महाधिवेशन हुन्छ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोलेको छ। यो भनेको देशभरका 35,501 जना भन्दा बढ़ी स्थानीय तहका उम्मेद्वार छान्ने क्लब हो। सोमबार उम्मेद्वार क्लबको घोषणा गर्दै रासोपा सभापति रवि लामिछानेले भनेका छन् गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र गाउँपालिका अन्तर्गत वड़ाका अध्यक्ष लगायत जति पनि राजनीतिक पद छन् त्यसका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरेका छौं। अब उम्मेद्वारी दिनेले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिन सक्नुपर्नेछ। अर्थात यो स्थानीय तहका उम्मेद्वार केन्द्रित हुनेछ। पालिका तहमा उम्मेद्वार हुन इच्छुकले उम्मेद्वार क्लबमा नाम दर्ता गर्नेछन्। वडा अध्यक्ष, पालिका प्रमुख, कार्यकारी पद हुन्। 2080 साल मंगिर 11 देखि 13 गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामी छानेले नै उम्मेद्वार क्लबको अवधारणा अगाडि सारेका थिए। मतदाताको विवरण अध्यावधिक गरिँदै यससँगै खबर छ, प्रमुख सत्तारूढ़ दल रासोपा स्थानीय तहको चुनावको तयारीमा लागिरहँदा निर्वाचन आयोगले पनि यस सम्बन्धी गतिविधि अगाडि बढ़ाएको छ। यस अन्तर्गत मतदाताको विवरण अध्यावधिक गरिँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्ने भनेका हुन्। स्थानीय चुनावमा होमियो रासोपा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वाशिङटन डीसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गत जेठको मध्यतिरे मन्त्रालयमा पत्र पठाउँदै 74.70 करोड़ डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसीए मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। यो विषय अझै छलफलको क्रममै छ, ती अधिकारीले भने, तर उनले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्ने बारे भने खुलाएका छैनन्। एमसीए नेपालका एक बोर्ड सदस्यले पनि 3 महिना अघि नै म्याद थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 भित्र सम्पन्न गरिसक्नुपर्नेछ, तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भइरहेको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद एक वर्ष थप नगरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै छ, अमेरिका पठाउन भने ढिलाइ भएको छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
2: उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना, नागरिक दैनिक खबर लेख्छ। काठमाडौँ उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले 500 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च लाग्ने गरी 35 बुँदे महत्वाकांक्षी गुरू योजना तयार गरेको छ। उक्त गुरू योजना कार्यान्वयन भए उपत्यकामा मेट्रो रेल, दुई तले सुरूङ मार्ग, ठाउँ ठाउँमा एलिभेटेड रोड, उचाइमा रहने सड़क फ्लाईओभर, थुप्रै ठाउँमा नयाँ पुल, करिडोर सुधार लगायत ठूलठूला संरचना दर्जनौं ठाउँमा निर्माण गरिनेछ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास मन्त्रालयले गुरू योजना तयार गरेको हो।
1: हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउने सरकारको अभियान अन्तर्गत सरकारी कुरियर सेवा 77 जिल्लामा पुगेको छ। यही साउन 29 गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीच सरकारी कागजात घर दैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको हो। यसअघि सरकारी हुलाक तथा कुरियर सेवा निकै परम्परागत, सीमित र ढिलासुस्तीयुक्त थियो। कागजात दिन नागरिकले कार्यालयमै लाइन बस्नुपर्थ्यो। सेवा प्रविधि मैत्री थिएन र यसको प्रयोग साधारण चिठीपत्र वा केही जिल्लामा मात्र कागजात ओसार्न सीमित थियो। यसअघि राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स वा अन्य सरकारी कागजात दिन सेवाग्राही स्वयं सम्बन्धित कार्यालयमा घण्टौं लाइन बस्नुपर्थ्यो। हुलाक सेवा आधुनिक ट्र्याकिङ, डिजिटल प्रणाली वा प्रविधि सापेक्ष थिएन, परम्परागत कार्यशैली थियो भने हुलाक सेवालाई ओझेलमा परेको र कम महत्व दिएको क्षेत्रका रूपमा समेत हेरिन्थ्यो। दायरा सीमित थियो। सेवा देशका सबै जिल्लामा एकीकृत रूपमा पुगेको थिएन। केही सीमित जिल्लामा मात्रै प्रशासनिक कागजात आदान प्रदान हुन्थ्यो भने घर दैलोमा सेवा पुग्ने कल्पना समेत गरिएको थिएन। सरकारको शासकीय सुधार सम्बन्धी सही कार्यसूची अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घर दैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
2: प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्च नेपालको नवनिर्वाचित कार्य